काले नानक गुरमुख होमै टुटै ता हर हर नाम ते आवै नाम जपे नामो आराधे नामे सुख समावै पवड़ी।